0: श्री जय हिंद। प्रोग्राम किसान मनीष होने वाले सारे किसान थान माता बहन बुजुर्ग जो भी, जय हिंद।
1: जय हिंद दिनेश जी। ते उम्मीद कर तुम भाई इस किसान लाज है ना तेना ठीक ठाक बोने ने ते अपनो कार्यक्रम तो सुनीरा हो रहे बोने ने और साथ साथ ही यार भाई अजकल इजा है
0: जी
1: तो कम काज और दो रहे ते कम काज से साथ साथ ही आसन जाए मौसम में तो बड़ा ज़्यादा जरूरी
0: जी
1: बोते
0: जी बिल्कुल
1: और हैरा हूँ नज़र असं यारू कि दुई दी एंड कर दें जाए तो काफ़ी ज़्यादा गर्मी है
0: जी
1: और कई किसान ला या मतलब कि किसान ला के अस गल थोड़ी अगर साइड ही रखूँ तो आम मैं जाना ना तो तेन थोड़े परेशान लाए बोने कि गर्मी ज़्यादा लगी बोने
0: जी जी बिल्कुल
1: लेकिन हर चीज़ कोई भी चीज़ पूछे तो तस्वीर कुछ फ़ायदे बोतन तो कुछ नुकसान बोतन
0: नुकसान
1: और हूँ निर्जा गर्मी है तो ऐ ऐसी फसल के लिए बहुत ज़्यादा ज़रूरी है
0: जरूरी
1: कि
0: बिल्कुल
1: जे कि अगर हूँ गर्मी ना बोझे तो ऐसी फसल है ना तो तेन के लिए प्रॉपर ग्रोथ नहीं
0: जी
1: बोनी
0: बिल्कुल
1: तो तले ले गर्मी जाए तो फसल के हिसाब से बड़ी ज़्यादा
0: बढ़िया
1: ज़रूरी और फसल के हिसाब से ज़रूरी तैल और मतलब जाए तो किसान लाहा के लिए तो है बड़ी ज़रूरी है।
0: जरूरी
1: ते कुन बोते कि यार हूँ नजन सर असी कई ठेन जाए तो असं घर की तुरी पते दीवार अस देने की कोशिश करतम
0: जी जी
1: हालांकि इस थोड़ी बुरी तो अस गल समझ सकतम कि गर्मी में कोई भी काम असं किरनू तो तस्मा बुरी अच्छे लेकिन तस्वीर बावजूद भी कुन बोते कि हैरा एर जर गर्मी तो जन घास फूस लगर बोते तो तन सूखते तन लड़ते और तस्सी कुम बोते कि एकदम ऐसी फसल जाए तो तय निशिका जाए
0: जी जी
1: तो लिहाजा ऐसा नजुर्गें तो गर्मी वगैरह असं घबरान नहीं है कि जी कि अगर ज़्यादा जल्दी बरसात है जिगा चे तो सिर भी जैसे हूं ना गर्मी जरूरत थी और बरसात है जिगा तस्सी एकदम जाए तो ऐसी फसल ग्रोथ बोनी है और जताली तस्मा बीज बेरोनो यानी फसल बननी
0: जी
1: दानों
0: जी
1: बननो है तो तताली जाए तो प्रॉपर तरीके से बहनी बढ़नो और तय सीजन अगर पहले जाए तो ऐसी फसल जाए तो मैच्योर बेगानी है और
0: जी
1: कच्ची रहनी है तो तले ले लिहाजा गर्मी बड़ी जरूरी है। ते होर सुनाथ भाई तुझे पास है तू सुकून कर रहा हो रहे थे
0: जी बिल्कुल सुरेश जी भाई, यार बड़े अच्छी तुझे गल की कि यार किस चीज़ के नुकसान हैं
1: जी
0: किस के फायदे हैं। हूँ जरे बेशक असम गर्मी लिखी रही तू झड़की रही ज़्यादा गर्मी हो, लेकिन इस चीज़ें तुझे जो कि फसलें बड़ी जरूरी है। साथ
1: जी
0: साथ ही असं यार कोशिश करनी कि असन घरे में गुरु का बाप होता या असन का हरा जमींदार साथी, बड़े सारे असन का भरे छोटे मोटे जन कारोबार अपने जमींदार साथी के, तो ऐसी कोशिश करनी है कि अगर असन का हर थे अगर हूँ अगर असर छेल अगर असी मेहनत की पूरे अपने शॉर्ट्स को अपने उदाहरण मम्मी कार्य गल की दुआरे गल की साथ साथ ही ऐसे गुण करनी कि असमा अपने नित को छेल करनी है जरा
1: जी
0: राजमा को डाले तय भी बचाना है, और कोशिश करनी है कि भाई असी ज्यादा अपनी फसल ज्यादा छेल सते जैसे को लेके घास घास से लगते मजबी ना तो तैन भी कानून असी ताकि हरा जखना सुन का जना फसल तैयार बेके चाहिए राजमा तैयार बेके जैसे मोटे तैयार बेका तो ऋषि जन भी अस को अपन सही बेतम तो तखना सुन नित करने में भी आसानी दस चीज़ें बेगा चे।
1: बिल्कुल
0: और साथ साथ ही कुने की अगर गल करते कि भाई अच्छे सुन का बच्ची बचन करे
1: जी
0: ठीक है इसी जना किसान जान जमींदार साथी और भी निके छुके जना कारोबार तना करते गल किस्म से बेची की गल करता हूँ तो असर तुम कि होना इसे बड़े किसान लाहर बड़े पैमाने पर भी डेयरी फार्मिंग से कारोबार कर रहे और अपनों ज़्यादा फैमिली है तो सोर्स ऑफ इनकम तो अच्छे तरह कमाई कर रहा हूँ तो
1: जी
0: लेकिन लिए सोच ऐसी कोशिश करनी कि जन भी कारोबार करता हूँ छेल दिलचस्पी से करम और अच्छे सलाह सी इसे एक्सपर्ट ऐसा बोतल ने कई अर्थ ऐसा गलबात है अपने प्रोग्राम में सुनाता हूँ तो भाई ऐसी इन सारी चीज़ें मद्देनजर रखनी अगर असम का छेल मतलब कि अस जिनसे दूधरी गल करता हूँ
1: जी
0: अगर दूध छेल बोलूँ तो ऐसा लोहे में फिलहाल दूध लेकर थे अगर हूं नहर ऐसा कि भाई दूध हूं नहरा 5,000 रुपये ज्यादा बिकी
1: जी
0: रहा छेल दूध बोई क्वालिटी छेल बोली तो ऐसा का ऐसा को नहीं कि ऐसा गारे भी जरूरत ना पे ऐसा का
1: नथिंग
0: एपू जनाना जनाना लेने वाले ग्राम से ना इच्छी का था। और साथ साथ ही अगर ज़्यादा बड़े पैमाने पर काम करना है तो ऐसा घी भी नहीं सकता मक्खन
1: बिल्कुल
0: तैयार कर सकता बहुत सारे और ऐसे प्रोडक्ट पनीर नहीं सकता तो आज गवर्नमेंट फिर एरी स्कीम दे रही जिसमें कि ऐसा अपनों से प्रोडक्ट है घर भी तैयार है चीज़ें तैयार कर सकते मशीन के जरिए और ऐसा भी कोने की सब्सिडी भी था मिली बच्चे
1: बिल्कुल
0: तो लिहाजा ऐसी कोने की जन भी हती सुरेश जी काम काज के तुम छेल अच्छी तरीके से जरूरी नहीं कि अस पहले जन काम बड़े पैमाने पर शुरू करूँ पहले अस निकल पैमाने पर शुरू करता हूँ बल्ले बल्ले जन काम में बड़े पैमाने पर नहीं सकता
1: बिल्कुल तुसी ठीक गल सोई यार भाई कोई भी कम है तो तन अस निकड़े जरे पैमाने पर शुरू कर मैं तो ताली तन बड्डू बोनू
0: जी
1: डायरेक्ट जो मैं लिखे हाँ जी बड्डू बोए तो तन सर तो पॉसिबल नहीं
0: जी
1: आती
0: जी
1: ते ऐ तरह यार थी बिछी गिर गल आए तो सोने ते बिछी गुर कम आके रुए कि तन ऐसी जमींदारी से जुड़ रुए
0: जी
1: चाहे गोबरे रस गल कर तुम घास असं तैठा निचते घास असी बिछी दे तैठा असी गोबर
0: जी
1: मिलनो है तो तय असं शुकाड़े में या उड़ारे में छड़नो है ऐ तो नजूर के अक् से बनवार बेस्ट कम है और इसमें 0% जाए तो वेस्टेज है
0: जी
1: कि जे कि यार भाई गोबर भी जाए तो ऐसे कम में लाजने दूध भी ऐसे कम में लू
0: जी
1: और तसेर पत्ती जाए ایشو گھر بھی زنے تو تین سرکشت لرو رن کچھ کہ اس کئی اور کام گیر تم تین کور ویسٹ مٹیریل جائے تو اسن تا بیر چھڑنو پیتے تو اس میں 0% جائے تا ویسٹیج ہے اور 100% جائے تا بینیفٹ ہے تو لہٰذا ایرز کام کے پاس اسی جور لوڑے اسی ساتھ ساتھ ہیر تھے نظور کے ہیں تو ہو رہے بھی ہوں نظر کچھ فروٹ ایر ہیں تین پہ کرا ہو رہے ہیں جن ذرا خوبینی کی گل کر تم ایلو بخارا کی گل کر تم تو ہوں اس سیزن بتانا پاکتن اور اس اپنے کارکرم میں ارتھی سوتے رہا تم کہ جانا ایسے کسان لا بڑے پیمانے پر کم کرتن تین تو پتہ ہے کہ ہاں جی کوڑی مارکیٹ ہے منڈی میں بیچنو اسی یا لوکل مارکیٹ میں بیچنو ہے یا اسی بیچنے کر پہ لے اسی کون ساودھانی جانا نا تین برتنی لیکن جانا چھوٹے پیمانے پر کم کرتن تو تین کو نہیں کہ کنفیوژن رہا چاہے تھوڑی جی یا تو تین کون کہ ایک سان ایلو بخار سارے اتارے تو ساڈے بوری میں تو ساڈے پجائی تن تو اسی کون کہ آدھے خراب بے گا تین آدھے کوئی 60 روپی سیج دے تسی نظور کے تو ویسٹیج زیادہ بے گا جی یا پھر تین پیٹی بجانا تو تین نارمل لے گیا لینے جا سر بھی چاہیے اگر اک پیٹی کن ٹوٹی گا چاہے جڑی گا چاہے تو تسی اس نقصان بے گا دے تو اسی کوشش کرنی کہ بھائی اسن کا اک پیٹی دوئی پیٹی چور پیٹی دس پیٹی اسن کا جتری بھی بیچنی چاہیے تو اس پیٹی جائے پراپر طریقے سے بناؤں اور تصویر پتی پراپر گریڈنگ کروں کہ جی کہ گریڈنگ کرنے اور اک فائدہ ہوتے کہ اس گریڈنگ کے حساب سے 100 روپے سو زائد ملتے ہیں تو تعلی لے اسی کوشش لوڑی کی اور کہ جب بھی اسن کا ہونا فروٹ ہارویسٹ کرنے جی بورو چاہے تا خوبانی ہے شیڈو ہیں یا پھر یہ آلو بخار ہے یا چانو ہیں تو تصویر کو نہیں کہ اسی پراپر طریقے سے اسال نہیں بھی اچھی ٹیکنیک لوڑے اور کئی پھر میار رو کہ لون میں کسان لاز ہوتے ہیں کہ جی آسن کا دوئی چانن دوئی آلو بخار دوئی بوٹے ہو رہے ہیں تیار جی اک پکن اور جائے اکے ٹائم ہے کہ جی کہ تیشے دوئی بوٹے تو تین ایک ہی ٹائم میں پکنے اور تس کترے بھی کھا لے دوئی کھا لے ٹلائی کھا لے تو تین سارے جانا تو تین آنسر رہے گا تین اور بعد میں تین چھڑنے لگے گا تین تو تلے لی تین کوشش لوڑی کی رہی کہ پراپر طریقے سے باہر ڈالے پور سڈ دیں تین اسی اوجر لوڑن اسالر لوڑن اور تصویر پتی تصویر پراپر گریڈنگ کرتا تین پیٹی میں بھرنے اسی تو اور بھیج سکتے اگر اس لوکل مارکیٹ میں بکتن تو بڑی اچھی گل لیکن اگر نہ بکتن تو اس دوئی پیٹی بھی مجھے جانا تو تین بھیج سکتا ہوں اور تس کر اس کچھ نہ کچھ فائدہ جائے تو تین کمائی سکتا ہوں تو لہٰذا میرے زون رو مطلب صرف اترو تھو کہ اسی کوئی بھی چیز جائے تو ویسٹ نہیں دینی پونے کہ جی کہ ویسٹ بھیجو تو سور اسن کچھ فائدہ نہیں اور اگر ویسٹ نہ بولے اسن 10 روپے گھٹے میں لے لے لیکن ملے گا تم تو تعلی لے اسی کوشش کرنی ہے کہ بھائی جانا ہونا ایسے فروٹ ہارویسٹ کرنے والے نا تین پراپر طریقے سے اس ہارویسٹ کروں اور جانا اپنی سبزی تین بھی اس پراپر طریقے سے ٹائم لی اس ہیروں کوئی کیڑو یا پڑی تو نہیں لگ رہی اگر لگ رہی ہے تو تیر زور کوئی اس چھٹکاؤ کروں اور نظر کے تو چھٹکاؤ کرنے پاتی بھی اگر کوئی اس لگتے کہ نہیں اثر نہیں لگ رہا بونے تو اس ڈپارٹمنٹ سے رابطہ رکھوں کہ جی کہ سبزی ویئر تھیں بڑا جی سبزی کیوں چٹھی نہ بن اور سبزی جائے تو ہر گھر کی ضرورت ہے اسپیشلی نظر کے تو اپنی دیسی سبزی جائے جس میں کہ تھی پورے آرگینک طریقے سے تو اگوری ہے تو تصویر مارکیٹ جائے تو کافی زیادہ ہے تو تعلی لے اسی کوشش کرنی ہے کہ بھائی اس کم کروں کہ جب بھی اسن کا جن بھی اسی لوروں تصویر پراپر طریقے سے اس کیئر کروں اور کیئر کرنے پاتی جائے تو تین کچھ ٹھکانے پڑ اس پاؤں تو دنیشی ایسی گل بات تو جاری رہنی ہے تو آج اسی اپنے اسٹوڈیو میں اک مہمان بھی کچھ ہو رہے ہیں جی جن کو نو ہے سنگیتا دیوی اور این سیئر رہنے والے ہیں این سے بھی اسی گل کی ہو رہی کہ بھائی گھر میں کون کون کاروبار کرتن چاہے بچی پالتن یا پھر کوئی ہو رہا کما کرتن تو کون سر سے کرتن اور کترا کو بینیفٹس آئے تھا اٹھا کمی رہا تو یہ جو سن تم ہے گل بات لیکن تس کر پہلے سن تم سندیش
2: پردھان منتری کسان مان دھن یوجنا

0: پرٛدھانمنترٛی کِسان مان دھن سکیٖم سۭتۍ سپدِ لۄکٹٮ۪ن کاشتکارن ہُنٛد مستقبل محفوٗظ
1: تہٕ 60 ؤرین ہٕنٛزِ وٲنٛسہِ پٮ۪ٹھ 3,000 رۄپیہِ ماہانہٕ پینشن بنہِ یقینی
0: 55 رۄپیو پٮ۪ٹھٕ 200 رۄپیَن تام ماہانہٕ قٕسطہٕ دِتھ ہیٚکن شٲمِل سپدِتھ 18 پٮ۪ٹھٕ 40 ؤرین تامٕکۍ کاشتکار
1: اتھ حِصہٕ دِنہٕ چہِ سکیٖم اندر کرِ سرکار برابر دیُت ادا
0: تمام کاشتکار بٲے بیٚنہِ گژھن امہِ سکیٖم ہٕنٛدۍ فٲیدٕ تُلنہٕ خٲطرٕ جن سیوا کینٛدر
1: تہٕ پنُن ناو کرنٲیِو مُفت درج
0: پردھان منتری کسان مان دھن یوجنا کاشتکار سٕنٛدِس محنتس اتھ روٚٹ پینشن سۭتۍ محفوٗظ تِہُنٛد مستقبل زراعت تہٕ بہبوٗدی وزارت بھارت سرکار دِس مفاد عامس منٛز جٲری
2: آز آسن سۭتۍ ساتھی جُڑ رہے سنگیتا دیوی جی زن کہ سیر رانے والے اور این لاسٹ دش پر سالن کر دیں تیزائے تو کھیتی باڑی کر رہا اور کھیتی باڑی سن ساتھ ساتھ زینا نا تو ہورا بھی کام زن سر کہ بچھی پیرنی یا پھر شکاڑ اڈار کر کام بھی زینا تین کر رہا رہے تو آج اسی یعنی ہڑی کچھ رہے سنگیتا جی سبن مر پہلے تو دھنیہ واد تو سبن مر پہلے تو سن پوچھن چاہتا کہ بھائی نظور کہیں تو تس زن سر کھیتی باڑی سن ساتھ ساتھ زن مین کم بوت اک کھیتی باڑی تس کر تو میں بڑھائر کسان لیکن تسن ساتھ ساتھ کون کہ اخ کوئی مین کم رکھ روپت اس اسی جس پور اس نظور کے نربھر بو تم جس اس اپنی فیملی زائے تو پالن پوشن کر تم تن زن سر تھی چون پہلے کہ اس بچھی کور کاروبار زائے تو اس لیے کافی زیادہ افیکٹو تو بھائی تس شنا تھی کہ آ کاروبار زائے تو اس تس کئی سر تو کر رہا رہے اور اس میں کتر کو فائدہ ہے
3: میں تلائی سال بھی جی اس کاروبار کرتے
2: جی
3: جی آؤں اپن گروپ مز بھی کام کر سیلف گروپ تس مز بھی کام کری رہا رہی تس مز آؤں پریزیڈنٹ کام بھی کری رہا رہی تس ہمیں لون آن رو تھیو مطلب لاکھ روپے تسی وجہ سے میں بچھی گندری مطلب
2: اور تن نظور کے تے دودھ سے ساتھ ساتھ چاہے تے کھانے پین رو کون پرہیز رکھتا تھا یا کون خوراک تو اس تن دیتے تھے
3: خوراک اے گھاس دیتا ہم اپنا
2: جی
3: تے فیڈ شیڈ تے بوشو اپنا بس این اے دیتا مس
2: ٹھیک ٹھیک
3: جی
2: تے اگر اس این تے بھیجو کھانے پین رو تے دودھ ریا گل کر تم تے دودھ بھائی کترو کو دیتے ہیں اور کون دھیان رکھتا تو اس کی ہاں جی دودھ کو اس ٹائم میں کرتا تھا یا پھر دودھ جائے تو دودھ بیچتا تھا تو صرف مکھن بناتا تھا گھی بناتا تھا یا
3: دودھ بیچتا ہم صرف خالی دودھ بیچتا ہم 7 کلو دودھ بیچتا ہم
2: 7 کلو ایک ہی ڈنگ
3: ایک ہی ڈنگ گیہ
2: یعنی دو ٹائم پہ آتا تھا بھائی گاتے چودہ پانی
3: چودہ پانی کلو جی سر
2: جی جی بالکل تو اچھا تو سا گل جو تھی سا چرا بچی ایک ہی پھیرے شوچ ہے تو کتر ٹائم آئے بچی جائے تو دودھ دے چے
3: تو میں کین ایک بچی تو میں کین لائی سال دودھ دے چے
2: جی
3: برابر
2: لائی سال دودھ دے چے ٹھیک ٹھیک چلو اے تو بڑی چھیل گل ہے کہ یار تھوں اگر ایک ہی پھیرے بچی شوچ ہے تو سیر پتی تو 2.5 سال دودھ دے چے تو 2.5 سال جائے تو پرنے پرنے لیٹر جائے تو دیہڑ دودھ بیچتا تھا تو دودھ بیچنے لی اس ہر تم کی کئی ایسے کسان لاز ہیں نا تین سوتن کہ آج اس دور گاؤں پہ تے یا پھر نہ زور گئے تو ڈوے میں مارکیٹ نہ ملے تیر سے تو تس اپنے دودھ جان مطلب کہ بچی کر دودھ دے تو پرنے لیٹر دودھ جائے تو تین ڈوے میں بیچتا یا بازار بیچتا
3: ڈوے میں بیچتا
2: یا پھر تس ریٹ کے طور ملتے
3: ریٹ بھی ٹھیک ہے بازار پہ ہی بیچتا
2: لون وغیرہ بھی ملتن ٹھیک ہے تو تسی جو کہ زن سر تس سیلف ہیلپ گروپ میں کام کرتے تھے اور تٹھا تسی لون کڈ رتھو تا تٹھا لون کڈ رتھو اور کیا تسی ڈپارٹمنٹ کا اس کا دے جوڑ تھی کہ جی کہ ڈپارٹمنٹ سے تعالی اگر بیچ کے لیے اسن لون دیتے تو تس میں کچھ اسن سبسڈی دیتے تو تسی تے پتہ نہ تھو کہ اور یا اس گل دے بارے میں تسن زیادہ جانکاری
3: نہیں سر اسن نہیں پتہ اس گل صرف گروپ پہ مزہ سی سیلف گروپ پہ مزہ سی مدد نہیں ہوئی تھی سیلف گروپ پہ مزہ سی پیسے کڈ رہی تھی اور تے تسی بیچ دودھ بیچتا تے میں لکھ روپے واپس ریٹرن
2: کر سکتے ہیں بڑی چھیل گل ہے چلو ویسے کسان لاز ہیں ان کم کرنا چاہتے ہیں تو بھائی فائدہ رو کم ہے کہ جی کہ اس تھوڑا تھوڑا پین سجائے تو کس طرح تھرو اسی واپس دینا اور جن سر گئے تو سن جو کہ بھائی لوگوں میں دودھ جانے تھے بننے لگے گا اک چیز ہو رہی ہے کہ یار تھیں اسن کا کون ہے کہ اپنا اڈارا شکاڑا بھی بوتن اور اڈارے شکاڑ میں جائے تو گوبر ضرورت پیچے لہٰذا تو ان کا دوئی بیچی نا تو دوئی بیچی کرو گوبر جائے तस तुस कौन सर सी इस्तेमाल करता था, क्या तसीर कोई खाद बनाता तुस या फिर कच्चो गोबर जाए तो अपने उड़ान में छड़ता था?
3: कच्चो गोबर नहीं, एक जगह एक जमा रखता तेल पाते ते फिर छड़ते तेल पाते फिर उड़ान यूज करता।
2: ठीक ठीक जी। ते उड़ारन में जन सर अस उड़ारा की गल कर तुम तुसी की जे कि तुस आ कारोबार ना करे तुस के सारे कारोबार करता था, ते उड़ारा की अस गल करूं तो उड़ारन में तुस कुन कुन लाता था और कुछ सिर में तुस ज्यादा फायदा बुझता था?
3: उड़ार में सब हर एक किस्म की सब्जी लोरी में।
2: अच्छा जन सर की
3: जिन से शिमला मिर्च लोरी है, भिंडी लोरी, खीरे लो, काकड़ी लोरी, आलू हर एक चीज में, अब शेयां कड़म सब तक लोरू में।
2: अच्छा अच्छा। लेकिन उन्हें यहाँ से हरतम कि बटलाई में जितने भी किसान हैं तो तैना कौन कहते ना कि अपने शुकाड़न में तैना सब्जी तो लाते हैं, लेकिन तैने ये सोचन कि चल जी एपो खाने की लौड़ न सन, लेकिन तुसी जन सब्जी लोन तैना सिर्फ एपो खाने की लोन या तठ तुस चोर पे से कमेरा हो
3: कमेरा हो रहे हैं बेचतम भी थोड़ी थोड़ी अस्त इतना बेचतम भी सब्जी शेयां जिनसे शेयां बुई जी
2: जी
3: शिमला मिर्च बुई जी तीन तीन सब्जी अस बेचतम।
2: मुश्किल ना लगे, लेकिन अगर और कोई सही हो करने वाले नहीं तो फिर तो मुश्किल काम भी करते सिर पाते रोटी भी बनानी पे गोबर भी करना पे फिर छुकाड़ा भी तो हो भी कोई सही हो करते घर में तिशो
3: घर वालों मेरा तेना भी बड़ा कम करते ज्यादा तेना अपन बुट के रू कम बुटे ज्यादा बुट के रू अपन कम करी रहा रहते ना।
2: अच्छा
3: अच्छा। हम अपू कहते मैं भेड़ भी रख रही चार पांच भेड़ भी रख रही दुई बेची एपू सारू तक रहा हूँ एपू कमाती हूँ।
2: अच्छा अच्छा। तो बैडा को फायदा बहुत है जर तुम बेची तो मैं लगते तुम अंतरे रखते थे बैडा भी अंतरे रखते कि ना
3: बैडा जज बेचार नहीं पीती ना लो जब चार नहीं पीती।
2: अच्छा
3: जी सर। पांच भेड़ा थी मैं तेत मज मैं तलाई बेची।
2: अच्छा।
3: ते हुन मैं किन रोई दुई है भेड़ा।
2: ठीक ठीक।
3: मैं किन बेची भी थी जर्सी तेना बेची बड़ी बड़ू कम बुई जाऊँ फिर मैं दुई तलाई भेड़ा छेड़ी मैं बेचता।
2: अच्छा। जी ठीक ठीक। चल आ रहा थी जताली अस दुई
3: ऐसे ऐसे छोटा मोटा कारोबार आप चले ही रहो ना।
2: जी बिल्कुल बड़ी छेल गल है। तो जन सर तुसी बूटा गिर गल की यानी अस नजर के पेड़ पौधा गिर गल कर तुम जाए शी बाग बगीचा गिर गल कर तुम तो बाग भी तुसी रख रही है ते बाग और तुसी जानकारी बोनी कीजिए क्या इन तुसे घर वाले जन ने तन बाग बगीचे को काम भी करते तो सिर्फ जानकारी तुसी बोनी
3: ज्यादा तन्ना तन्ना करता तस बागों कम ज्यादा तन्ने है आ बेच के अपने तरीकाम तेना ज्यादा तेना करता मैंने बूट क्यों कम तेना पेड़ पौधे तो तेना के रू कम सारू आखड़े के बूटे न आलू बुखारे न हर किस्म के आलू बुखारे न हर किस्म के चान न मगर तेना ज्यादा करता कम।
2: अच्छा
3: हाँ अपन बेची बेड़ा रोटी बच्चे क्यों बस इतरू कम करते अपन।
2: ठीक ठीक ठीक जी। चला है तो बड़ी रोड़ी गल यार थी अस चाना हेरते थे कि कुछ टाइम में नजूर के दसन लई होती कि बटलाई में चाना बोती हैं थे आज कुने कि आज थोड़ा बड़ बड़ा जर चाना उन हाइब्रिड चाना और न और तैन की मार्केट भी जाए तो असन काफ़ी ज़्यादा मिल जाए
3: तो
2: भाई तुस बेचते थे भी या तैन बिकुने कि तुस लिमिटेड जो लाता था और एप जी लाता था
3: एप जी बेचने नहीं अपन मेरे को ये जो बस तेने तेने सी बाकी नहीं बेच नस।
2: अच्छा अच्छा। चला कोशिश कर रहे थे अस चाहते हूँ कि तुम कोशिश कर रहे थे कि जे कि तुम इतरो अनुभव है तुझे घर वाले इतरो अनुभव है तो भाई को नहीं कि अपने नजूर के तो गोबर भी तुझे घर में बोते बेची भी रखे और तुम ये बाग भी लो रही है तुम नजूर के तो सब्जी भी लो रही है तो भाई तुम अगर कोशिश कर रहे थे कि थोड़े बड़े पैमाने पर ला थे तो डेफिनेटली तुम फायदा मिलना एक चीज़ और दूसरी चीज़ है कि भाई कद कोई डिपार्टमेंट भी आओ तुम्हारी तुझे चाहे बूटे हेरने की गल करो चाहे तुम नजूर के सब्जी हेरने की गल करो या फिर तुम बेची रखो धन हेरने कद कोई डिपार्टमेंट भी आओ या इनके कोई प्रॉब्लम है चे
3: तो
2: उसके बीमार बेगा चे तो क्या तुम डिपार्टमेंट की तरफ से सहयोग मिलते
3: नहीं
2: तुस का डिपार्टमेंट का जो
3: नहीं
2: फिर असमत साला गलती तुशी
3: है गलती ऐसी है बराबर सी गलती है अस नहीं जो रे
2: जी। अच्छा एक चीज और तुम कर हूं पूछना चाहता हूं कि हर थिंग सर बेच सरी अस गल कर तुम ता कोने क्या बड़ी कीमत बचे ज्यादा कीमत बचे बिछ गिरी और कुछ टाइम है भगवान ना चाहे तिर जुर बोए लेकिन अगर किच बेगा चे कोई दुर्घटना बेगा चे बिच सही कोई बीमार है बेगा चे या फिटीगा चे तो तसेर ले गवर्नमेंट जाए तो स्कीम का ड्रिक आज तुम अपनी बिछी सन ना इंश्योर करा
3: इंश्योर बिल्कुल
2: लेकिन क्या तुस पता हो इस गल रे बारे में या तुम अपनी बिछी सन ना इंश्योरेंस
3: की हुई ग्रुप अपन ग्रुप है मज इंश्योरेंस की हुई असि इसी ग्रुप पे साहब हो रहे तेने इंश्योरेंस की हुई इसी बिछी
2: जी चलो ए बड़ी अच्छी गल है और जरूरी भी आए ते ऐसे साथ साथ ही अगर तुस चाहे बिच ही गुर काम करता था कि छोरू तो मोटी मोटी अगर तुस सोच कि भाई सालानी सा तुसी कमाई है ते के तरीके बेगा चे कि जी जन सर तुसी जूं या सुनाऊं कि हाँ जी मेरे हस्बैंड भी जन तन मेरे साथ ही काम करते या तन बाग बगीचे काम करते तो कुल मिलता है कि सरकारी नौकरी तो उनका हाथी नहीं है करे मैं ना
3: बिल्कुल
2: ते क्या तुशो गुजारो छेल सारे बोते या टाइम पास और लड़ बोने या तुस मतलब कि अपनी जिंदगी में खुश है कि हाँ जी इधर उधर बोर लोड जैसे तुझे बच्चे पेड़ रहा और पेट जाने तो तन पहलो ही रहा और तो कौन है मतलब तुस कौन जोता थे ऐसे किसान लान जे कि भाई इधर उधर काम करता तो सुखी बह सकता तो तुझे अपने पेट पहल सकता तो अगरों नजर के तो कितरों को फायदा तो सिर्फ कमाई सकता है एक ही साल में
3: आप उन जो गुजारो के साथ हम सर आप उन गुजारो बस
2: चलो ठीक है संगीता जी तुसे इस कार्यक्रम में आए तुसी टाइम दितो और उम्मीद कर तुम कि इसे सुनने वाले बजाय तो तुसी गला जानन तो गौर से सुने ले और कोशिश करे कि एक बार तुसान विजिट करन तड़ी नजूर के तिशे शुकाड़ा भी हरन बिच्छी भी हरन तुस कुन जसी बिच्छी गुरुकाम करता और साथ ही बागा गुरुकाम भी करता तुसी प्रोग्राम मेरे लिए टाइम दितो तिशु धन्यवाद।